0: खिताब करते हुए जनाब शाह ने कहा कि ये प्रोजेक्ट एडवांस टेक्नोलॉजी नौजवानों और मुकामी शहरी इंतजामिया को नाकाबिल दरअंदाजी सरहदी बंदोबस्त का एक निजाम वजह करने के जिमन में मरबूत करेगा।
1: हमने तय किया है कि बीएसएफ जहां जहां है, एसएसबी जहां जहां है, वहां पर स्मार्ट बॉर्डर का निर्माण करना और एक चतुष्कोणीय सुरक्षा रणनीति के तहत स्थानीय प्रशासन को साथ में लेते हुए, टेक्नोलॉजी को साथ में लेते हुए सीमाओं को एकदम अभेद बनाना। और इस स्मार्ट बॉर्डर का कंसेप्ट फाइनलाइजेशन के स्टेज पर है। इसका पायलट प्रोजेक्ट आने वाले साल में हम निश्चित रूप से इंट्रोड्यूस कर देंगे। एक साथ देश की अलग अलग सीमाओं पर 7 या 8 जगह पे पायलट प्रोजेक्ट्स दिए जाएंगे।
0: जनाब शाह ने जोर दिया कि हुकूमत त्रिपुरा, मगरबी बंगाल और बिहार के हिस्सा सरहदी हिस्सों में दरअंदाजी या सरहदी रखना के बगैर किसी भी तरह की आबादियाती मुंतकली की इजाजत नहीं देगी। वजीर दाखला ने मनुष्यात की स्मगलिंग, इंसानों की नाजायज तिजारत और मवेशियों की स्मगलिंग जैसे खतरात को जड़ से खत्म करने की जरूरत पर भी जोर दिया। जनाब शाह ने बड़े पैमाने पर शजरकारी की एक मुहिम में भी शिरकत की और अगार का एक पौधा लगाया। नेपाल के खारजी उमूर के वजीर शिशिर खनाल वजीर खारजा डॉ एस जयशंकर की दावत पर भारत के 3 रोजा दौरे पर आज नई दिल्ली पहुंचे। तीसरे पहर आज नई दिल्ली में मीडिया को तफसीलात बताते हुए वजारत खारजा के तर्जुमान रणधीर जायसवाल ने कहा कि डॉ जयशंकर कल नेपाल के अपने हममनसब के साथ बातचीत करेंगे। उन्होंने उजागर किया कि भारत का नेपाल के साथ एक जामे एजेंडा है जिसमें तरक्याती ताउन से लेकर तिजारत और सरमायाकारी शामिल हैं। उन्होंने कहा कि भारत नेपाल के साथ कसीर जहती शराकतदारी को मुस्तहकम करना चाहता है। वजारत खारजा ने आज इत्तला दी है कि दिल्ली के मालवीय नगर इलाके में हाल ही में पेश आए आग लगने के हादसे में जान गंवाने वालों में गैर मुल्की शहरियों की तादाद 13 है। नई दिल्ली में मीडिया के सवालों का जवाब देते हुए वजारत खारजा के तर्जुमान रणधीर जायसवाल ने बताया कि महलुकीन में 4 अफराद का ताल्लुक नाइजीरिया से और 3 का ताल्लुक किर्गिस्तान से था, जबकि मोजम्बिक, लाइबेरिया, उज्बेकिस्तान, बांग्लादेश, जमहूरिया कांगो और इराक के 1-1 शहरी की मौत हुई है। भारत रूस ताल्लुकात पर बोलते हुए तर्जुमान ने कहा कि भारत और रूस के दिफाई ताल्लुकात मजबूत हैं जो बरसों से चले आ रहे हैं। भारत और अमरीका के दरमियान तिजारती समझौते पर इजहार ख्याल करते हुए जनाब जायसवाल ने कहा कि अमरीका के आला मुजाकिरातकार अपनी टीम के साथ 1 जून से 4 जून तक भारत में थे। उन्होंने कहा कि बातचीत मुस्बत और तामीरी नौयत की रही। एक दीगर सवाल के जवाब में जनाब जायसवाल ने कहा कि इस साल अब तक 1076 भारतीय शहरियों को अमरीका से मुल्क बदर किया गया है, जबकि यही तादाद पिछले साल 3567 थी। भारत में गैर मुल्की शहरियों के बारे में बात करते हुए तर्जुमान ने कहा कि मुल्क में गैर कानूनी तौर पर रह रहे लोगों से निमटने के बारे में कवानीन मौजूद हैं। रूस के सदर व्लादिमीर पुतिन ने नई दिल्ली को रूस के 5वीं नस्ल के स्टेल्थ तैयारे सुखोई SU-57 की पेशकश की है और इन तैयारों को भारत में मुश्तरका तौर पर तैयार करने की तजवीज रखी है। ये पेशकश दोनों मुल्कों के दरमियान मजबूत स्ट्रेटेजिक साझेदारी की अक्कासी करती है। सेंट पीटर्सबर्ग इक्तसादी फोरम के तनाजुर में कल रात सरकर्दा न्यूज एजेंसियों के सरबराहान से बातचीत करते हुए जनाब पुतिन ने कहा कि मॉस्को अब भी SU-57 तैयारा प्रोग्राम में नई दिल्ली की शिरकत का ख्वाहिशमंद है। जनाब पुतिन ने इंटीग्रेटेड फिजाई दिफाई निजाम और उससे मुतालिक हार्डवेयर समेत दीगर अहम दिफाई प्लेटफॉर्म्स पर भारत के साथ इश्तराक करने की रूस की तैयारी का इजहार किया है। भारत रूसी साख्त के S-400 मिसाइल निजाम के मुमकिन कलीदी पुर्जे के साथ अपने दिफाई निजाम सुदर्शन चक्र को स्वदेशी तर्ज पर तैयार कर रहा है। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। भारत ने आज पाकिस्तान के साथ सख्त एहतजाज दर्ज कराया है और पाकिस्तान के उन मंसूबों पर शदीद एतराज किया है जिसके तहत वो पाकिस्तान की जानिब से गैर कानूनी और जबरन कब्जा किए हुए भारतीय इलाके नाम नेहाद गिलगित बल्तिस्तान में आम इंतखाबात कराने का मंसूबा रखता है। ये इंतखाबात इस माह की 7 तारीख को होने हैं। भारत ने अपने वाजह मौकफ को दोहराया है कि नाम नेहाद गिलगित बल्तिस्तान समेत जम्मू कश्मीर और लद्दाख का मुकम्मल मरकजी खित्ता भारत का अटूट और नाकाबिल तस्खीर हिस्सा है, क्योंकि साल 1947 में जम्मू कश्मीर का भारत में मुकम्मल कानूनी और नाकाबिल वापसी इलहाक हुआ था। उमूर खारजा की वजारत ने एक बयान में कहा कि पाकिस्तान की इस तरह की कोशिशें उन बुनियादी मसाइल को नहीं छिपा सकती जिनमें انسانی حقوق کی سنگین خلاف ورزیاں، سیاسی جبر، معاشی استحصال اور پاکستان کے غیر قانونی قبضے والے علاقوں میں آزادی سے محرومی شامل ہے۔ نئی دلی نے پاکستان کے غیر قانونی قبضے والے علاقوں میں کسی بھی بنیادی یا انتظامی تبدیلی کی کوشش کو واضح طور پر مسترد کر دیا ہے۔ بھارت نے زور دے کر کہا ہے کہ اس طرح کے اقدامات ان حقائق کو چھپا نہیں سکتے کہ پاکستان اب بھی غیر قانونی طور پر بھارتی علاقوں پر قابض ہے جنہیں خالی کرنا ہوگا۔ دلی کی وزیر اعلی ریکھا گپتا نے آج دلی سیکرٹریٹ میں ایک اعلی سطحی میٹنگ کی صدارت کی۔ دلی کے وزیر آشیش سود، دلی پولیس، دلی فائر سروسز، دلی کی میونسپل کارپوریشن، دلی ڈیولپمنٹ اتھارٹی اور دیگر محکموں کے سینئر افسران میٹنگ میں موجود تھے۔ میٹنگ کے بارے میں میڈیا کو تفصیلات بتاتے ہوئے جناب سود نے کہا کہ وزیر اعلی نے غیر قانونی تعمیرات، فائر سیفٹی کے اصولوں کی خلاف ورزیوں اور انتظامی لاپرواہی سے پیش آئے حالیہ المناک حادثے پر تشویش کا اظہار کیا ہے۔ وزیر موصف نے کہا کہ حکومت نے آفات سے نمٹنے سے متعلق ایکٹ 2005 کی مختلف دفعات کو مؤثر طریقے سے نافذ کرنے کا فیصلہ کیا ہے۔ انہوں نے کہا کہ اگر رہائشی یا تجارتی عمارتوں کے مالکان اس قانون کے تحت قصوروار پائے جاتے ہیں تو انہیں جرمانوں کے ساتھ ساتھ قید کی سزا کا بھی سامنا کرنا پڑ سکتا ہے۔ جناب سود نے کہا کہ مستقبل میں ڈی ایمز کو اپنے ضلع میں کام کرنے والے کسی بھی محکمے کے افسران کی جواب دہی طے کرنے کا اختیار حاصل ہوگا۔ وہ ضرورت پڑنے پر محکمہ جاتی کارروائی کی سفارش، ایف آئی آر درج کرنے اور وجہ بتاؤ نوٹسیں جاری کر سکیں گے۔ گوہاٹی میں حلف برداری کی ایک تقریب میں 12 نئے کابینی وزراء کو شامل کرتے ہوئے آج آسام کی وزراء کونسل میں توسیع کی گئی۔ گورنر لکشمن پرساد آچاریہ نے نئے وزراء کو عہدے اور رازداری کا حلف دلایا۔ آسام کی وزراء کی کونسل کی تعداد اب بڑھ کر 17 ہو گئی ہے۔ آئین کے تحت آسام میں وزیر اعلی سمیت زیادہ سے زیادہ 19 وزراء ہو سکتے ہیں۔ پیٹرولیم اور قدرتی گیس کے وزیر ہردیپ سنگھ پوری نے آج اعلان کیا کہ انڈمان جزائر کے مشرقی ساحل سے تقریباً 15 کلومیٹر دور سری وجے پورم 3 کے مقام پر قدرتی گیس دریافت ہوئی ہے۔ سوشل میڈیا پوسٹ میں جناب پوری نے کہا کہ یہ دریافت بحیرہ انڈمان کے توانائی کے وسیع امکانات کو واضح کرتی ہے اور اس تاس میں جاری جستجو کی مہم میں ایک اور کامیابی کو نمایاں کرتی ہے۔ پدم ایوارڈز 2027 کے لیے نامزدگی کا عمل اگلے ماہ کی 31 تاریخ تک جاری رہے گا۔ وزارت داخلہ نے کہا کہ پدم ایوارڈز کے لیے نامزدگی اور سفارشات کا عمل جو 15 مارچ کو شروع ہوا تھا صرف راشٹریہ پرسکار پورٹل پر آن لائن طریقے سے موصول نامزدگیوں کے ذریعے جاری رہے گا۔ وزارت نے سلسلے میں شہریوں سے خود نامزدگی سمیت نامزدگیاں اور سفارشات داخل کرنے کی اپیل کی ہے۔ ثانوی تعلیم کے مرکزی بورڈ سی بی ایس ای نے نتائج کے اعلان کے بعد اپنے پورٹل پر ہوئے منصوبہ بند سائبر حملوں کے بارے میں دلی پولیس میں شکایت درج کرائی ہے۔ 12ویں جماعت کے امیدواروں کے جوابی پرچوں کے ویریفیکیشن اور دوبارہ جانچ کے لیے یہ پورٹل 2 جون کو شروع کیا گیا تھا۔ سی بی ایس ای نے کہا کہ گزشتہ 3 دن کے دوران پورٹل پر متعدد منصوبہ بند سائبر حملے ہوئے ہیں، تاہم ان حملوں کو 24 گھنٹے 7 دن کی لگاتار نگرانی اور جوابی میکانزم کے ذریعے ناکام بنا دیا گیا۔ اس دوران آئی آئی ٹی کانپور، آئی آئی ٹی مدراس اور دیگر مرکزی حکومت کی ایجنسیوں کی سائبر سیکیورٹی ٹیموں کی مدد حاصل رہی۔ بھارتی محکمہ موسمیات نے کہا ہے کہ جنوب مغربی مانسون مغربی وسطی اور مغربی وسطی بحیرہ عرب، گوا کے حصوں اور کرناٹک کے علاقوں میں مزید آگے بڑھ گیا ہے۔ اس طرح کی صورتحال تمل ناڈو اور جنوب مغربی خلیج بنگال میں بھی جاری ہے۔ محکمہ موسمیات نے پیش گوئی کی ہے کہ جنوب مغربی مانسون کے وسطی بحیرہ عرب، کرناٹک، مہاراشٹر اور آندھرا پردیش کے مزید حصوں کے ساتھ ساتھ گوا، تمل ناڈو اور جنوب مغربی خلیج بنگال کے باقی حصوں میں بھی آگے بڑھنے کے لیے صورتحال موافق ہے۔ موسمیات کی ایجنسی نے یہ بھی کہا ہے کہ آئندہ 2 سے 3 دن کے دوران اسی طرح کی صورتحال مغربی وسطی، مشرقی وسطی اور شمال مشرقی خلیج بنگال کے علاقوں کے ساتھ ساتھ شمال مشرقی ریاستوں کے کچھ حصوں میں بھی جاری رہنے کی توقع ہے۔ ہاکی میں بھارت نے آج جاپان کے شہر کاکامی گہارا میں کھیلے گئے مردوں کے انڈر 18 ایشیا کپ 2026 کے سیمی فائنل میں پاکستان کو 3-5 سے ہرا دیا، جہاں بھارت کا مقابلہ میزبان جاپان سے ہوگا۔ اور آخر میں خاص خاص خبریں ایک بار پھر۔ وزیراعظم نریندر مودی نے آج سورت اور دمن میں بہت سے ترقیاتی پروجیکٹوں کا آغاز کیا۔ وزیراعظم نریندر مودی نے توانائی کے شعبے میں خود کفالت پر زور دیا ہے۔ انہوں نے کہا کہ اقتصادی پیش رفت کو متوازن کر کے نیز ماحولیاتی تحفظ کے ذریعے بھارت سبز مستقبل کی جانب فعال طور پر قیادت کر رہا ہے۔ معیشت میں مضبوط رجحان کے نتیجے میں साल 2025-26 में मुल्क की जीडीपी की पेशरफ्त 7.7% रखी गई है। वजीर दाखिला मिशा ने कहा है कि स्मार्ट सरहदी प्रोजेक्ट अमलावरी के अपने हतमी मरहले में है। इस 7 सरहदी मकामात पर अगले साल पायलट शुरुआत मुतारिफ कराई जाएगी और जुनूब मगरबी मानसून बहर अरब, गोवा और कर्नाटक के मजीद हिस्सों में पेशरफ्त कर रहा है। इसके साथ ही आकाशवाणी से खबरों का यह बुलेटिन खत्म हुआ।
2: करंट अफेयर्स, दिस इज आकाशवाणी। In the weekly program Current Affairs, now we bring you a discussion on India's efforts for the preservation and conservation of the environment. The participants are Dr. Arvind Kumar and Anand Sharma, environmentalists. Moderator is Tina Jha, journalist.
3: Good evening, listeners. Welcome to our program Current Affairs. I am Tina Jha. Today we will be discussing about India's green transformation and its contribution to the conservation of environment. Over the past decade, India has witnessed a significant transformation in its approach to environmental conservation. From expanding forest and tree cover and rejuvenating rivers to protecting wildlife and restoring critical ecosystems, environmental sustainability has increasingly become an integral part of the country's development journey. At the same time, India has emerged as an important voice in global climate action, whether through initiatives like the International Solar Alliance, Mission Life, the Coalition for Disaster Resilient Infrastructure, or efforts to promote sustainable lifestyles and renewable energy. India has sought to balance environmental responsibility with developmental aspirations. On this World Environment Day, as the theme inspires us to work with nature, for climate and for our future, we examine the drivers behind India's green transformation, assess its impact on conservation and the communities, and also explore the challenges and opportunities that lie ahead. To discuss some of these aspects, we are joined by two very distinguished guests, Dr. Arvind Kumar, founder of India Water Foundation. He's a strategist and key influencer in the development sector with more than 3 decades of experience. And Mr. Anand Sharma, he's an environmentalist. Thank you, gentlemen, for taking our time, joining us on this broadcast. Welcome to the program as well. Mr. Sharma, allow me to begin the program today with you. Let's give our listeners a holistic view of the transformation that we are talking about. Over the past decade, the country has witnessed significant progress in areas ranging from river rejuvenation and ecosystem restoration to also renewable energy, climate action. How would you assess the scale and significance of this environmental transformation? And what, according to you, have been some of the important drivers behind this change?
4: See, first and foremost is that, you know, that we have limited resources on this planet and unlimited appetite.
3: That's right.
4: And a huge population, so we have to feed them. And when you do that, I mean, so all kinds of problems are created or arising. And because of that, our environment is in very bad state. In spite of the fact that awareness about environmental issues has increased, but it is not getting translated into action. Yes, government has taken lots of new initiatives, as you said, International Solar Alliance. And we are lucky that we are in the tropical country where sun is available throughout the year. So we can harvest that energy. So already we have done a lot in that direction, but I think we have to be aggressive like China. One. Similarly, renewable energy, wind energy also, I think we have a long way to go. As far as Ganga is concerned, Namami Gange, they want to clean Ganga. But let me tell you, I am hearing this cleaning of Ganga for the last 30, 40 years. Mm. In earlier regimes also, we have seen that thousands and thousands of crores have gone into it, but real results are still not visible. So I hope with this time, we will have some result, but still we are waiting for the results. And then even for the transport, if we talk about the transport, a lot of metros have come up now. And EV vehicles, government is implementing that. And government is also saying that by 2070, we want to be carbon neutral. That means not in the soils, in the air, that we don't want to pump extra carbon into that. And neutral by 2070. If we have to do carbon neutral, that means we have to reduce our carbon footprint. We have to stop buying fossil fuel, and already we don't have, we import it, and already there's an energy crisis. So it's a lesson we should learn. And earlier the government had said that we will phase out this petrol-based vehicles by 2030. Then they said, no, it will take time. So I think we have to take that action at the earliest possible and bring EVs as far as possible. And that those EVs also where you are charging, we should, again, it should not come from the diesel and petrol. It should come from the solar energy. That's the thing. And then in addition to that, lot of other conservation measures are being taken. But then, at the same time, we are also